0: SBS, a world of difference. You're with SBS Urdu on mobile, online and on radio.
1: SBS की उर्दू नशरियात सुनिए मोबाइल ऑनलाइन और रेडियो पर. SBS उर्दू फर्स्ट नेशन बाशिंदों को इस सरजमीन के रवायती मालकान के तौर पर तस्लीम करना चाहता है जहां से हम आज का प्रोग्राम नशर कर रहे हैं. SBS उर्दू इस जमीन के माजी और हाल के वारिसों और उनके आबाओ अजदाद को तस्लीम करने के साथ एबोरिजिनल और टॉरेस आइलैंडर्स को भी यहां के रवायती मालकान के तौर पर तस्लीम करता है.
2: ایس بی ایس اردو کی براہ راست نشریات میں خوش آمدید. میں ہوں آپ کی میزبان وردہ وقار اور آج بدھ کے روز سپہر 3 بجے مئی کی تاریخ جو کہ ہے 20 آپ سے مخاطب ہوں اور آپ کو نشریات میں خوش آمدید کہتی ہوں. آج کی نشریات پہ اگر ہم نظر ڈالیں تو شامل رہیں گی مختصر خبریں. آپ کو بتائیں گے کہ شالینہ شیخ کے قانونی رضاکار بننے کی کہانی کیا ہے, جبکہ آپ کو گفتگو سنوائیں گے معروف اداکار جنید خان کی بھی, جبکہ نشریات میں شامل رہے گی ساتھ ہی ساتھ حالات حاضرہ کے حوالے سے پاکستان رپورٹ بھی. موسیقی بھی ہم نشریات میں کرتے رہیں گے شامل, اور یاد دہانی آپ کو یہ بھی کرواتے رہیں گے کہ آپ ہمیں پیغامات بھیج سکتے ہیں فیس بک پیج کے ذریعے. لیکن ہم اس وقت چلتے ہیں مختصر خبروں کی جانب اور مل کر یہ جانتے ہیں کہ آسٹریلیا سمیت دنیا بھر میں آج کا دن کیسا گزرا.
1: جلد ہی آپ کو آسٹریلیا میں اپنے سوشل میڈیا فیڈز پر کم خبریں ملیں گی, لہٰذا اب وقت آ گیا ہے کہ آپ ایس بی ایس کی آڈیو ایپ ڈاؤن لوڈ کریں. اردو سامعین کے لیے اہم ہے کہ وہ تمام خبریں, کہانیاں, آرا اور پوڈ کاسٹ ملتے رہیں تاکہ آپ آسٹریلیا بھر کی غیر جانبدارانہ خبروں کے ساتھ ساتھ کمیونٹی سے اور کمیونٹی کے اہم مسائل سے آگاہی حاصل کرتے رہیں. ایس بی ایس آڈیو ایپ گوگل پلے اور ایپ اسٹور پر مفت دستیاب ہے.
2: ایس بی ایس اردو پر پیش ہیں 20 مئی 2026 کی مختصر خبریں. عالمی ادارہ صحت کے نمائندے کا کہنا ہے کہ جمہوری کانگو میں ایبولا کی ایک نایاب ذیلی قسم سے متاثرہ افراد کو الگ تھلگ کرنا بیماری کے پھیلاؤ کو کنٹرول کرنے کے لیے نہایت اہم ہوگا. صحت کے ماہرین کا کہنا ہے کہ وائرس پہلی معلوم موت کے بعد بھی ہفتوں تک بغیر معلوم ہوئے پھیلتا رہا, کیونکہ حکام نے ایک زیادہ عام قسم کے ایبولا کے ٹیسٹ کیے جن کے نتائج منفی آئے. مشرقی کانگو میں مشتبہ اموات میں تیزی سے اضافہ ہوا ہے اور 134 سے 500 سے زائد مشتبہ کیسز موجود ہیں. ایس بی ایس نیوز سے بات کرتے ہوئے ڈاکٹر این انیسا کہتی ہیں کہ ویکسین یا مخصوص دوا کے بغیر رابطہ تلاش کرنا اور علیحدگی بہت اہم ہوگی, اور ڈبلیو ایچ او ایبولا کیسز کے لیے مخصوص طبی مراکز تعمیر کر رہا ہے. اس وبا کے جواب میں امریکہ نے ایبولا کے پھیلاؤ والے علاقوں سے امریکہ آنے والے افراد کے لیے عوامی صحت کی اسکریننگ میں اضافہ کیا ہے, جبکہ غیر امریکی پاسپورٹ ہولڈرز پر بھی پابندیاں عائد کی گئی ہیں اگر وہ پچھلے 21 دنوں میں یوگینڈا, ڈی آر سی یا جنوبی سوڈان میں رہے ہوں. ادھر وفاقی وزیر صحت مارک بٹلر کا کہنا ہے کہ وسطی اور شمالی آسٹریلیا کے کچھ حصوں میں خناق کی موجودہ وبا کئی سالوں میں سب سے بڑی وبا دیکھی گئی ہے. ان کا کہنا ہے کہ وفاقی حکومت ایک امدادی پیکج پر کام کر رہی ہے جس میں ویکسینیشن اور افرادی قوت میں اضافے کو آج کے بعد حتمی شکل دی جائے گی. وزیر صحت کا کہنا ہے کہ اس وبا نے مقامی آسٹریلین شہریوں کو متاثر کیا ہے اور زیادہ تر کیسز سانس کے خناق کے ہیں جو بہت سنگین ہیں, اور تقریباً 1/4 کیسز کے حامل افراد اسپتال میں داخل ہیں. وزیر صحت کا کہنا ہے کہ اس وقت معلوم کیسز کی تعداد 220 ہے. ادھر آسٹریلیا کے اسلامو فوبیا کے خلاف خصوصی ایل جی آفتاب ملک وفاقی حکومت سے مطالبہ کر رہے ہیں کہ وہ آسٹریلیا میں اسلامو فوبیا کے خلاف ان کی سفارشات پر عمل کرے, خاص طور پر امریکہ کی ایک مسجد میں فائرنگ کے بعد. سان ڈیگو کی ایک مسجد میں 3 افراد ہلاک ہوئے جن میں نوجوان حملہ آور کو مختلف مذاہب اور نسلوں کے خلاف وسیع نفرت کا اظہار کرنے والا قرار دیا گیا ہے. آفتاب ملک کہتے ہیں کہ جب سے انہوں نے اپنے عہدہ سنبھالا ہے وہ مسلسل خبردار کر رہے ہیں کہ مسلم کمیونٹیز کے خلاف بیان بازی خطرناک ہے اور اس کے حقیقی زندگی میں نتائج منفی ہوں گے. اور آج وہ کہتے ہیں کہ آسٹریلیا اسلامو فوبیا کے خلاف کاروائی کے لیے کرائسٹ چرچ طرز کے حملے کا انتظار نہیں کر سکتا. انہوں نے گزشتہ سال دسمبر میں بونڈائے دہشت گرد حملے کے بعد 2 ہفتوں میں اسلامو فوبک واقعات میں 740% इजाफे के आदाद शुमार दोहराए हैं। उधर अमरीकी सेंट्रल कमांड का कहना है कि वो अबनाए हुरमुस की नाकाबंदी जारी रखे हुए है और एक वीडियो जारी की गई है जिसके बारे में कहा गया है कि फौज नाकाबंदी नाफिज कर रही है। अमरीकी सदर डोनाल्ड ट्रंप पर दबाव है कि वो स्ट्रेट को दोबारा खोलने के लिए मुहायदा करें। उन्होंने पहले भी उम्मीद जाहिर की थी कि तनाज़ा ख़त्म करने के लिए कोई मुहायदा करीब है, लेकिन अगर मुहायदा ना हुआ तो ईरान पर दोबारा हमले भी शुरू करने की धमकी दी गई थी। इधर इसराइली फोर्सेस ने गजा पहुंचने की कोशिश में इमदादी बेड़े की तमाम 50 कश्तियों को रोक लिया है, जिसकी फुटेज में फौजियों को हाथ उठाने का हुक्म देते हुए दिखाया गया है, जबकि पस मंजर में गोलियां सुनाई दे रही हैं। मुंतजमीन का कहना है कि दर्जनों ममालिक से 400 से ज़ायद अफराद को हिरासत में लिया गया है, जिनमें 78 तुर्क भी शामिल हैं। इसराइल का कहना है कि बार बार वार्निंग्स के बाद गैर मोहलिक इकदामात किए गए हैं और कोई ज़ख्मी नहीं हुआ। तुर्की के सदर रजब तैयब उर्दवान ने इसराइली ऑपरेशंस की मजम्मत की है, जहाज़ पर मौजूद अफराद को उम्मीद के मुसाफिर करार दिया है और बैनुल अक्वामी बरादरी से जवाब देने की अपील की है। इधर एक आज़ाद माहिर मईशत ने एक मीम मुहिम को गलत साबित किया है, जिसमें कहा जा रहा है कि छोटे कारोबारी मालिकान को कैपिटल गेंस टैक्स में तब्दीलियों के बाद 47% ज्यादा टैक्स का सामना करना पड़ेगा। इंटरनेट पर मसनूई जहानत से तैयार करदा मीम्स की एक लहर वज़ीर-ए-आज़म को दोहरी कारोबारी मालिक के तौर पर पेश कर रही है, जो उनकी हुकूमत की जानिब से ऐलान करदा टैक्स इस्लाहात के नतीजे में है। सिविल एलेक्स कहते हैं कि ये तजवीज़ कि ये तब्दीलियां वज़ीर आज़म को जुज़वी कारोबारी शेयर होल्डर बना रही हैं बिल्कुल फर्जी है, और लोग सिर्फ उसी सूरत में बुलंद तरीन शरह 47% टैक्स अदा करते हैं जब काबिल टैक्स आमदनी फिलहाल सालाना $1,90,000 से ज्यादा हो। उधर पाकिस्तान में डिस्ट्रिक्ट एंड सेशन कोर्ट्स इस्लामाबाद ने टिकटॉकर यूसुफ के कत्ल के मुलजिम उमर हयात को सजाए मौत सुना दी है। एडिशनल सेशन जज इस्लामाबाद अफजल मजूका ने सना यूसुफ कत्ल केस का महफूज किया गया फैसला सुनाया। अदालत का कहना है कि जुर्म साबित होने पर मुलजिम उमर हयात को सजाए मौत का हुक्म दिया गया है। इसके अलावा मुलजिम को दीगर दफात में जुर्माना भी आयद किया गया है। अदालत ने मजमूई तौर पर उमर हयात को 30 साल कैद और 24 लाख रुपये जुर्माने की सजा सुनाई है। सामईन, आप सुन रहे थे SBS उर्दू पर बुध 20 मई 2026 की मुख्तसर खबरें, और मैं हूँ वर्दा वकार। जी सामईन, तो खबरनामा आपने समाप्त किया। अब वक्त हो रहा है कि हम आपको ये याद दहानी कराएं कि SBS उर्दू की बराह रास्त नशरियात हर बुध और जुमे को ऑस्ट्रेलियन मशरकी वक्त के मुताबिक 3:00 SBS साउथ एशियन पर नशर होती है। बुध का प्रोग्राम SBS 2 पर शाम 6:00 और जुमे का प्रोग्राम SBS 2 पर इतवार को शाम 6:00 नशर मुकर्रर के तौर पर पेश किया जाता है। अगर आप ये प्रोग्राम शाम को SBS 2 पर सुन रहे हैं तो कुछ खबरें तब्दील हो सकती हैं। ताज़ा तरीन मालूमात के लिए sbs.com.au/urdu पर जाइए। इसके अलावा SBS उर्दू अब मौजूद है इंस्टाग्राम पर भी, फेसबुक पर तो SBS उर्दू मौजूद है ही, जबकि यूट्यूब पर भी SBS उर्दू आप न सिर्फ सुन सकते हैं बल्कि देख भी सकते हैं। SBS उर्दू की तवील दौरानिए की कुछ वीडियोस मौजूद हैं SBS उर्दू के पेज पर, यूट्यूब के साउथ एशियन पेज पर, जिसको आप अपने वक्त के और अपनी दिलचस्पी के लिहाज से सुन सकते हैं। जबकि आप हमें ये भी बता सकते हैं कि आपको कौन सी कहानियाँ पसंद आ रही हैं, कौन से ऐसे मौजूआत हैं जिन पर आप ये चाहते हैं कि SBS उर्दू माहिरीन से गुफ्तगू करे, या ऐसी कौन सी कहानियाँ हैं जिनका हमें अहाता करना चाहिए, ऐसी कौन सी मौसीकी है जो आप सुनना चाहेंगे नशरियात में, ये भी आप हमें बता सकते हैं SBS उर्दू के फेसबुक पेज के ज़रिए। और जब हम बात कर रहे हैं मौसीकी की, तो आपको सुनवाते हैं और का कभी कभी।

0: ऑडियो ऐप आज ही डाउनलोड कीजिए और अपने पसंदीदा तमाम प्रोग्राम सुनिए। गूगल प्ले या एप स्टोर से SBS ऑडियो ऐप मुफ्त हासिल करें। SBS उर्दू की बराह रास्त नशरियात में एक मरतबा फिर खुश आमदेद। मैं हूँ आपकी मेज़बान वरदा वक़ार। सामई नशरियात के इस हिस्से में कुछ बात करते हैं पाकिस्तान से मुतालिक हालात हाजरा की। वज़ीर आज़म के मुशीर राना सनाउल्ला की जानिब से नई आईनी तरमीम में वोटर्स की उम्र 25 साल से कम करके 18 साल करने का बयान सामने आया है। दूसरी जानिब तहरीक तहफ्फुज़ आईन पाकिस्तान ने हुकूमत के ख़िलाफ़ सड़कों पर आने का ऐलान किया है, जबकि 4 साल गुजरने के बाद मुबैना साइफर की गूंज एक बार फिर सुनाई दे रही है। ऐवान में और पाकिस्तान के सियासी मैदान में क्या कुछ हो रहा है, सुनते हैं असगर हयात की पाकिस्तान रिपोर्ट में।
1: यकीनी बनाइए कि आपको सिर्फ वो खबरें ना मिलें जो सोशल मीडिया फीड आप तक पहुंचाना चाहता है, बल्कि आपको खबरों के हर जाविये का इल्म हो। हमारी तमाम खबरें और कहानियां जानने के लिए आज ही अपने वेब ब्राउजर पर SBS उर्दू की वेबसाइट को बुकमार्क करें sbs.com.au/urdu। आप SBS उर्दू के साथ हैं।
2: SBS उर्दू के लिए इस हफ्ते की रिपोर्ट के साथ मैं हूं असगर हयात। सामीन, पाकिस्तान के ऐवानों में 28वीं आईनी तरमीम की बाज़गश्त सुनाई दे रही है। वज़ीर आज़म के मुशीर राना सनाउल्ला ने 28वीं तरमीम के बारे में बयान देकर नया पंडोरा बॉक्स खोल दिया। राना सनाउल्ला का कहना था कि 28वीं आईनी तरमीम में बुनियादी नौइयत की चीज़ें होंगी। अफवाज पाकिस्तान आईनी उहदों से मुतालिक कोई शिक इसमें शामिल नहीं होगी। सेनेटर राना सनाउल्ला ने कहा कि नई आईनी तरमीम में वोटर की उम्र बढ़ाने की तजवीज़ भी ज़ेर गौर है। अगर इलेक्शन लड़ने की उम्र 25 साल है तो इलेक्शन में वोट डालना भी एक जिम्मेदारी है। वज़ीर कानून आज़म नज़ीर तारर ने कहा है कि फ़िलहाल 28वीं आईनी तरमीम के आसार नज़र नहीं आ रहे। मीडिया से गुफ्तगू करते हुए उन्होंने कहा कि आईनी तरमीम के हवाले से पहले पार्लियामेंट में मौजूद अपने हितादियों के साथ मशावरत करेंगे।
3: आईनी तरमीम जब भी आएगी पहले जो हमारे हलीफ हैं पार्लियामेंट में उनसे मशावरत होगी, वो जब भी उनकी तरफ से सिग्नल आएगा उसके बगैर मुमकिन नहीं है।
2: चेयरमैन पाकिस्तान तहरीक इंसाफ बैरिस्टर कुंवर ने कहा है कि 26वीं और 27वीं आईनी तरमीम पहले ही मुतनाज़ा हैं। ये असम्बली 28वीं तरमीम की मुतहम्मल नहीं हो सकती। पाकिस्तान तहरीक इंसाफ के सामने अभी कोई ड्राफ्ट नहीं आया। उन्होंने कहा कि हमारा मौकफ वही है जो अवाम का है।
4: असम्बली मजीद मुतहम्मल नहीं हो सकती कि 28वीं तरमीम को ले लें। 26वीं तरमीम और 27वीं तरमीम पहले से मुतनाज़े हैं। पाकिस्तान तहरीक इंसाफ का मौकफ वही होगा जो पब्लिक का मौकफ है, और हम मौकफ यही है कि मजीद आप आईनी तरमीम न करें।
2: जमीयत उलमा इस्लाम के सरबरा मौलाना फजलुर रहमान ने सदर मुमलिकत आसिफ अली ज़रदारी को दावत दी है कि आईन और 18वीं तरमीम को बचाने में उनका साथ दें।
5: आज भी आसिफ अली ज़रदारी को दावत देता क्या आप आए उस 18वीं तरमीम को महफूज करें जिस पर आपने और हमने बैठकर दस्तखत किए हैं।
2: साबिक सेनेटर मुश्ताक अहमद ने कहा है कि वोटर की उम्र 18 से बढ़ाकर 25 साल करना अडियाला के कैदी का खौफ और हुकूमत की शिकस्त खोर्दगी है। सामीन, तहरीके तहफ्फुज़ आईन पाकिस्तान ने पेट्रोलियम मसनूआत की कीमतों में इजाफे, महंगाई और बेरोजगारी के खिलाफ जुमे के रोज मुल्कगीर एहतजाज का ऐलान किया है। तहरीक तहफ्फुज़ आईन पाकिस्तान का इजलास तहरीक के सरबरा महमूद खान अचकज़ई की ज़ेर सदारत मुनक़द हुआ। इजलास में कायद हिज़्ब इख़्तिलाफ़ सेनेट अलामा राजा नासिर अब्बास, पाकिस्तान तहरीक इंसाफ के सीनियर रहनुमा और तहरीक तहफ्फुज़ आईन पाकिस्तान के सेक्रेटरी जनरल असद कैसर, सेक्रेटरी जनरल PTI सलमान अकरम राजा और दीगर अहम रहनुमाओं ने शिरकत की। इजलास में मुल्क की बिगड़ती हुई माशी सूरत हाल, बढ़ती हुई महंगाई और बेरोजगारी पर तशवीश का इजहार किया गया। मीडिया से गुफ्तगू करते हुए असद कैसर ने कहा कि पेट्रोलियम मसनूआत की कीमतों में इजाफे और इमरान खान और दीगर कैदियों के साथ गैर इंसानी सलूक के खिलाफ एहतजाज का फैसला किया गया है।
6: पेट्रोल की कीमतों में बहुत ज्यादा इजाफा है, जो बिजली की बदतरीन लोड शेडिंग है, इमरान खान के साथ जो गैर इंसानी सलूक रवा रखा जा रहा है उसके बारे में हमने जुम्मे को एहतजाज का ऐलान किया है।
2: समय तकरीबन 4 साल गुजरने के बाद पाकिस्तान में एक बार फिर साइफर की बात सुनाई दे रही है। मुबैना साइफर की बहस उस वक्त शुरू हुई जब एक न्यूज वेबसाइट ٹاپ سائٹ نے 3 صفحات پر مشتمل ایک دستاویز شائع کی۔ ویب سائٹ نے دعویٰ کیا ہے کہ یہ وہ اصل سائفر ہے جو سابق وزیر اعظم عمران خان کی حکومت کو تحریک عدم اعتماد کے ذریعے گھر بھیجنے کی وجہ بنا۔ اس سائفر کو پاکستان تحریک انصاف کے رہنما اور کارکنان بڑی تعداد میں سوشل میڈیا پر شیئر کر رہے ہیں۔ پی ٹی آئی رہنماؤں نے پریس کانفرنس کرتے ہوئے کہا کہ اس سائفر کے منظر عام پر آنے کے بعد ثابت ہو گیا کہ اپریل 2022 میں عمران خان کی حکومت کو سازش کے تحت گرایا گیا۔
7: آج ہمارے سامنے کھل کر وہ بات آ گئی جس کا ہم ایادہ پچھلے 3 سال سے کر رہے ہیں کہ اپریل 2022 میں خان صاحب کی حکومت ایک بین الاقوامی گٹھ جوڑ کے تحت گرایا گیا۔
2: پاکستان کی موجودہ حکومت یا کسی حکومتی رہنما کی جانب سے مبینہ سائفر کے سامنے آنے پر کوئی تبصرہ سامنے نہیں آیا۔ سامعین، بھارتی آرمی چیف کی جانب سے پاکستان کو عالمی جغرافیے سے مٹانے کی دھمکی پر پاکستان کا شدید رد عمل سامنے آیا ہے۔ پاکستانی فوج کے شعبہ تعلقات عامہ کی جانب سے جاری بیان میں کہا گیا ہے کہ جوہری ہمسایہ ملک کو مٹانے کی دھمکی دینا علمی صلاحیتوں کا دیوالیہ پن اور جنگی جنون کی واضح مثال ہے۔ آئی ایس پی آر نے خبردار کرتے ہوئے کہا ہے کہ اس طرح کا جغرافیائی خاتمہ یقیناً دو طرفہ ہوگا۔ پاکستان کے وزیر اعظم شہباز شریف نے کہا ہے کہ پاکستان کا دشمن اب بری نظر ڈالنے کی جرات نہیں کرے گا۔ کمانڈ اینڈ سٹاف کالج کوئٹہ میں خطاب کرتے ہوئے وزیر اعظم شہباز شریف کا کہنا تھا کہ پاکستان نے 1 سال قبل بھارتی اشتعال انگیزی کا سامنا کیا۔ دشمن یہ سمجھ بیٹھا تھا کہ وہ ہم سے کئی زیادہ طاقتور ہے۔ بھارت نے پاکستان کی مخلصانہ اور سنجیدہ مذاکرات کی پیشکش کو نظر انداز کیا۔ بھارت نے کشیدگی، جہاریت اور تشدد کا راستہ اختیار کیا۔ انہوں نے کہا کہ پاک مزاحیہ کے شاہینوں اور فتح میزائلوں نے صحیح نشانے لگا کر دشمن کو کرارا اور ناقابل فراموش سبق سکھا دیا۔ انہوں نے کہا غزب للحق نے ہمارے دشمن کے دل میں خوف پیدا کر دیا ہے۔ دوسری جانب پاکستان نے بھارتی طیاروں کے لیے اپنے فضائی حدود پر عائد پابندی میں 24 جون تک توسیع کر دی ہے اور اس حوالے سے نیا نوٹم جاری کر دیا گیا ہے۔ سامعین، اڈیالہ جیل میں سابق وزیر اعظم عمران خان سے ملاقات کے روز ان کی بہنوں، پارٹی رہنماؤں اور وکلا کو ملاقات کی اجازت نہ ملی۔ عمران خان کی بہنیں، پارٹی رہنما اور کارکن داگل ناکے پر پہنچے تو پولیس نے آگے جانے سے روک دیا۔ پی ٹی آئی رہنماؤں اور کارکنان نے ناکے پر ہی دھرنا دے دیا۔ عمران خان کی ہمشیرہ علیمہ خان نے کہا کہ 3 ماہ سے حکومت سے عمران خان کے علاج کا کہہ رہے ہیں، یہ کس لیے علاج نہیں کروا رہے؟
8: عمران خان کا علاج ہم 3 مہینے سے کہہ رہے ہیں، ہم پر بات چیت کیا کرنی ہے؟ یہ کیوں نہیں عمران خان کا علاج دیکھنے تھے؟ ہمیں شک ہوتا ہے کہ عمران خان کی آنکھ کے پیچھے کیا وجہ ہے۔
2: ادھر وزیر اعلیٰ سہیل افریدی کے سربراہی میں خیبر پختونخوا سے آنے والے تحریک انصاف کے قافلے کو پولیس نے 26 نمبر چنگی پر روک دیا، جس کی وجہ سے ٹریفک کا نظام درم برم ہو گیا اور گاڑیوں کی لمبی قطاریں لگ گئیں۔ اس موقع پر سہیل افریدی اور پولیس اہلکار کے درمیان تلخ کلامی بھی ہوئی۔ آگے جانے کی اجازت نہ ملنے پر کارکنان نے 26 نمبر چنگی پر ہی دھرنا دے دیا۔ وزیر اعلیٰ سہیل افریدی نے کہا کہ حکومت ایک صوبے کے چیف ایگزیکٹو کو روک کر کیا پیغام دینا چاہتی ہے؟
9: عمران خان صاحب نے چھوڑا نا، عمران خان صاحب نے ان کو اجازت دی، وہ گئے باہر سے علاج کروایا یا نہیں کروایا، لیکن عمران خان صاحب نے بڑے دل کا مظاہرہ کیا، انہوں نے جانے دیا۔ ابھی عمران خان صاحب کی آنکھ کا سیریس ایشو ہے اور یہ جو ہے بے غور ہو رہے ہیں، ہٹ دھرمی کر رہے ہیں، تو اس طرح تو پاکستان نہیں چلے گا۔
2: ادھر اڈیالہ جیل میں سابق وزیر اعظم عمران خان کا طبی چیک اپ کیا گیا۔ ماہر امراض چشم نے آنکھ کا فالو اپ معائنہ کیا۔ ایس بی ایس اردو کے لیے یہ رپورٹ پاکستان سے اصغر حیات نے پیش کی۔
1: لائک کیجئے، شیئر کیجئے، تبصرہ کیجئے، فیس بک پر ایس بی ایس اردو فالو کیجئے۔
0: جی، تو سننے والوں کے لیے شنید یہ ہے کہ اختتام آ پہنچا ہے نشریات کا، لیکن جاتے جاتے ہم یہ یاد دہانی کراتے چلیں کہ ایس بی ایس اردو کی براہ راست نشریات ہر بدھ اور جمعے کو آسٹریلین مشرقی وقت کے مطابق 3:00 نشر ہوتی ہے، جبکہ یہی پروگرام بدھ کا ایس بی ایس 2 پر 6:00 اور جمعے کا پروگرام ایس بی ایس 2 کا پر اتوار کو 6:00 نشر مقرر کے طور پر پیش کیا جاتا ہے۔ اگر آپ یہ پروگرام شام کو ایس بی ایس 2 پر سن رہے ہیں تو کچھ خبریں تبدیل ہو سکتی ہیں۔ تازہ معلومات کے لیے sbs.com.au/urdu پر جائیے. اس کے علاوہ ایس بی ایس اردو آپ کو ملے گا انسٹاگرام پر, فیس بک پر بھی موجود ہے ایس بی ایس اردو, اور یوٹیوب پر بھی موجود ہے. ایس بی ایس ساؤتھ ایشیا پر اردو پروگرام کا انتخاب کیجیے اور اپنی پسند کے پوڈ کاسٹ اپنی پسند کے اوقات میں سنیے. کچھ طویل دورانی کی ویڈیوز ایس بی ایس کے یوٹیوب چینل پر موجود ہیں جن سے آپ لطف اندوز ہو سکتے ہیں, جبکہ کچھ انفلوئنسرز اور سیلیبریٹیز کے مختصر دورانیے کی ویڈیوز آپ کو فیس بک پر بھی ملیں گی اور ایس بی ایس اردو کے انسٹاگرام پیج پر بھی ملیں گی. ایس بی ایس اردو کے فیس بک پیج کے ذریعے آپ ہم سے رابطہ کر سکتے ہیں, ہمیں یہ بتا سکتے ہیں کہ نشریات میں کون سے موضوعات آپ کو پسند آئیں گے اور کون سی ایسی کہانیاں ہیں منفرد جو آپ سننا چاہیں گے. آپ کے اندر بھی اگر کوئی ٹیلنٹ موجود ہے تو آپ ہم سے رابطہ کر سکتے ہیں ایس بی ایس اردو کے فیس بک پیج کے ذریعے یا انسٹاگرام پیج کے ذریعے. جاتے جاتے آپ کے لیے لے کر آئے ہیں سانولیا اور پیا, تو اپنی میزبان وردہ وقار کو دیجیے اجازت اور آپ ہو جائیں لطف اندوز موسیقی سے. فی امان اللہ.